0: تصویر کشی گربانی نے انج کیتی ہے، گر کرپا جہ نرکو کینی تیں اے جگت پچھانی، نانک لین بھیو گوبند سوں جیوں پانی سنگ پانی۔ ہن بوند ساگر تک پہنچ گئی، نامے نارائن نہیں بھید، رام کبیرے بھید نہ بھائی، اب تو جائے چڑے سنگاسن، ملے ہیں سارنگ پانی، رام کبیرہ ایک بھے ہیں کوئے نہ سکے پچھانی۔ ہن کبیر رام تک پہنچ گئے نے، تے بھگت کبیر جد اس اوستھا تے پہنچے، آگیا چکر نو ون کے اگے لنگے، کہندے ہن رب دی تلاش نہیں، ہن رب میری تلاش دے چے، ہن پرماتما میری تلاش دے چے۔ بڑا سندر بچن ہے انہاں دا، کبیر من نرمل بھیا جیسے گنگا نیر، پاچھے لاگو ہر پھرے کہت کبیر کبیر۔ ہن تے کبیر دی تلاش ہے جگت نو، پرماتما نو، مینوں پرماتما دی تلاش ہی نہیں۔ ہن تے بوند ہی ساگر ہو گئی۔ اس اوستھا دا ذکر گرو نانک دیو جی مہاراج انج کردے نے، ساگر میں بوند، بوند میں ساگر، اکتھ کتھا گر بچنی آدر۔ اس اوستھا نو بیان کرنا ستگر کہندے اکتھ کتھا ہے، کتھن تو پرے ہے، آگیا چکر نو ون کے جیسے جیون شکتی اوپر اٹھ دی ہے، پرم دھام دی پراپتی ہو گئی، سہ بھنگ دی پراپتی ہو گئی، ایشور دی پراپتی ہو گئی، سچ کھنڈ دی پراپتی ہو گئی۔ ہن مر کے کی سچ کھنڈ جاؤنا، ہن جیوندیاں جی سچ کھنڈ دی جھلک ویکھ لئی۔ کہت کبیر جو ہر دھیاوے جیوت بندھن توڑے۔ اس اوستھا تک کریبن کریبن کروڑا دچ کوئی ایک قد منک پہنچتا ہے، جن نانک کوٹن میں کن ہوں نارائن جہیں چیت۔ اکثر صادق مولا دھار تک ہی رہ جاندے نے، کچھ ایسے نے تھوڑا جہاں ہور اگاں ودے نے، کچھ ایسے نے اد وچکار دچ ہی رک جاندے نے، اور انہاں دے پچھے مڑن دی سمبھاونا بھی بنی رہندی ہے، کیونکہ سنسار دی اپنی کھچ ہے اور نرنکار دی اپنی کھچ ہے۔ سنسار دی کشش دا دائرہ اپنا ہے، نرنکار دی کشش دا دائرہ اپنا ہے۔ اس واسطے اسی کئی دفعہ دیکھ دے ہاں کہ کوئی بندہ بڑی بلندیاں تو گرے ہے، تے جد بڑی بلندیاں تو گردا ہے چوٹ بھی بڑی لگدی ہے، ریزا ریزا ہو جاندا بندہ، پھیتا پھیتا ہو جاندا ہے۔ یہ تے بہت شکھر ہے، بلندی ہے، سوری اوپر کھیرنا، یہ تے گرے تا ٹھاہرنا ہے، یہ تے گھاٹی تے چڑھنا ہے، یہ تے پہاڑاں دی شکر نو چھونا ہے، پر جے گرے تا چوٹاں وی انت نے، پھر خراشاں وی انت نے۔ اور اتنی گل سپشٹ ہے کہ جڑا جتنی زیادہ بلندی تو گرے گا اتنی ہی چوٹاں کھاوے گا، اتنا ہی جو ہے زخمی ہوئے گا۔ اس اوستھا وچ پہنچ کے آگیا چکر تو اگے لنگ کے گرن دی سمبھاونا ختم ہو گئی، یاترا سفل ہو گئی، جیون سفل ہو گیا۔ ستگرو دی بانی دا فرمان، سفل سفل سفل بھئی یاترا، آون جان رہے ملے سادا۔ ہن آونے جاونے مک گئے، کیونکہ بار بار دا جنم ہوندا ہے واشنا کر کے، تو واشنا ہی ختم۔ ہن تے پرارتھنا دا جگت، ہن تے ایشوری جگت، ہن نرنکار دی دنیا، ہن تے پرماتما دی دنیا۔ جب آرمب کیتا سی تو جیون شکتی مولا آدھار تو تھلے سی، واشنا دا جگت سی۔ اگر ایسا بندہ جپ بھی کردا سی، پرارتھنا بھی کردا سی، تو واشنا وس ہو کے کردا سی، دھن ملے، روپ ملے، رنگ ملے، پدارتھ ملے، او دی بندگی دے وچ بھی واشنا سی، او دے جپ تپ دے وچ بھی واشنا سی۔ لیکن سہجے سہجے جب تپ نے مولا آدھار تو اوپر کیتا، واشنا دا جگت ختم ہویا، اور سہجے سہجے سادک سادنا کردیاں کردیاں آگیا چکر تک پہنچیا، اور اسنو ون کے اگے لنگیا، نرنکار دی دنیا آرمب ہوئی، نویں دروازے کھلے، کوئی نویں سوج ملی، کوئی نویں دنیا دی جھلک ملی۔ اور جد کوئی پرش اس دنیا وچ پہنچیا ہے، تے جد اس نو آکھیا گیا ہے ہن اس دنیا دا کوئی نقشہ رکھو سامنے، تا اکثر اس طرح دے بھگتاں نے کہہ دیتا ہے، کہت کبیر گونگے گڑ کھایا، پوچھے تو کیا کہیے۔ ہن اسی کچھ نہیں کہہ سکتے، مولا آدھار تو اگے لنگے سن، کچھ بیان کر دے رہے، سب دے شٹان منی پور تو اگے لنگے سن، بھگت بول دے رہے، अनाहद नाथ ते विशुद्ध तो अगे लंघे सन। भगत कुछ कहिंदे रहे, खामोशी दी दुनिया आरंभ हो गई, समाधि दी दुनिया शुरू हो गई। इत्थे आके गुरु अर्जन देव जी महाराज इंज वर्णन करते ने, बिसम बिसम बिसमे ही भई है लाल गुलाल रंगारे, कहो नानक संतन रस आई है, ज्यों चाख गूंगा मुस्कार आए। गूंगा मुस्कुराते पैंदा है, उदा मुस्कुरावना दसदा है, परम रस आया इसनों बयान नहीं कर सकता, व्याख्या नहीं कर सकता। इत्थे भगत खामोश हो जाता है, चुप हो जाता है, पर उसकी चुप्पी भी जो बोल जाती है, उसकी खामोशी भी जितना उपदेश कर जाती है, आम बंदियां दा बोलना भी उतना नहीं समझा सकता। आम बंदियां दे बोल भी इतने कम नहीं करते। इस तरह के पुरुष से अबोल अवस्था भी बड़ी कम कर जाती है, खामोशी भी जो है बड़ी कम कर जाती है। तो आ गया चक्कर नूं विन के जिहड़ी अगे की दुनिया है, इहदे बारे साहिब गुरु नानक देव जी महाराज भी फरमान करते हैं, जे हो जाना, जे मैं उस दुनिया नूं जान लिया, समझ लिया, जे हो जाना आखा नाहीं कहना कथन ना जाई, वो मेरी कथनी तो परे, वो मेरे कहने तो परे, वो ऐसी दुनिया जो मेरे शब्दां च नहीं आउंदी, मेरे बोलण दे च नहीं आउंदी, वो अबोल, वो खामोशी दी दुनिया, वो समाधि दी दुनिया, वो निर्विचार दी दुनिया, वो परम आनंद दी दुनिया, वो सचखंड दी दुनिया, यही बंदे दी मंजिल है। इत्थे पहुंच के ही बंदा पूरा हुंदा है, मर के कोई पूरा नहीं हुंदा। ये गल वखरी एक पंजाबी दी कहावत है, जद कोई बंदा मर जाए तो कहिंदे ने पूरा हो गया, पूरा हो गया। पूरा किस तरह होया? मर के तो कोई पूरा नहीं हुंदा, हाँ पूरन विच जुड़ के ही कोई पूरा हो सकता है। ते पूरन केवल परमात्मा है, आद पूरन मध्य पूरन अंत पूरन परमेश्वरे, उस पूरन विच लीन होके ही मनुख पूरा होंदा है। और पूरा केवल परमात्मा है, पूरा प्रभ आराध्या, पूरा जांका नाव, नानक पूरा पाया, पूरे के गुण गाओ। इस अवस्था विच पहुंचे हुए मनुख नूं असीं कह सकदे हां पूरा हो गया है, मुकम्मल हो गया है। ए इंसान जमया अधूरा सी, जीविया अधूरा सी, भजन ने सिमरन ने साधना ने इसनों पूर्ण कर दिता है, मुकम्मल कर दिता है। इतनी ते विज्ञानक भी गल मनदे ने कि मनुखी बच्चा अधूरा जमदा है, मुंह विच दंद नहीं ने, पैरां दे चलण दी शक्ति नहीं है, हाथां विच पकड़ दी कोई ताकत नहीं है, जबान विच बोलन तक दी भी शक्ति नहीं है, बुद्धि विच सोचण तक दी भी शक्ति नहीं है, बिल्कुल अधूरा जमे है। सहजे सहजे कादर करीम परिपूर्ण परमात्मा दी सहजी प्रकृति उहदे शरीर नूं पूरा कर दी है और मुकम्मल हो जाता है। 14-15 साल तक पैरां दे चलन दी शक्ति आ गई, हत्थां दे पकड़न दी शक्ति आ गई, जबान दे बोलन दी शक्ति आ गई, पूर्ण तौर ते बुद्धि पूर्ण तौर ते सोचण भी लग पे, और दंद मिल गए, वस्तु नूं चबाण दा भी पूरा बल मिल गया। लेकिन चेतना ते बंदे दी उस दिन पूर्ण होंदी है, शक्ति ते बंदे दी उस दिन पूर्ण होंदी है जद पूर्ण नाल जुड़दी है, ते पूर्ण परमात्मा है, पूर्ण ईश्वर है। कई दफा बंदा बाहरों पूरा हो जाता है, अंदरों अधूरा रह जाता है।
1: You're listening to KRPI 1550 Radio, Ferndale, Washington.